0: جب توپ مقابل ہو تو اخبار نکالو. نمسکار, آداب اور ایک بہت ہی خوبصورت صبح آپ سبھی کو. آپ سن رہے ہیں آکاشوانی ایف ایم گولڈ 100.1 میگا ہرٹز پر آپ کا اپنا پسندیدہ نیوز میگزین کاریکرم آج سویرے. شروتاؤں, آج تاریخ ہے 30 مئی, بے حد خاص, بے حد ایتہاسک, کیلنڈر کا ایک ایسا پڑھنا جو بھارت میں قلم کے سپاہیوں کے نام درج ہے. آج ہندی پترکاریتا دیوس ہے. جی ہاں, آج ہی کے دن سال 1826 میں پنڈت یگل کشور شکل جی نے کولکاتہ سے بھارت کا پہلا ہندی اخبار ادنت مارتن شروع کیا تھا, جس کا ارتھ ہے اگتا ہوا سوریا. اور سچ میں اس اخبار نے سورج کی طرح سماج کو جگانے, سچ کو سامنے لانے اور ہماری پیاری ہندی بھاشا کو گھر گھر پہنچانے میں ایتہاسک بھومکا نبھائی. اور کہتے ہیں نا کہ بھاشا صرف بات چیت کا ذریعہ نہیں ہوتی, ہماری پہچان ہوتی ہے, اور ہندی پترکاریتا نے ہماری اس پہچان کو زندہ رکھا ہے. آج کا دن سبھی جانباز پترکاروں, لیکھکوں اور قلم کے پرہریوں کے نام. اسی جذبے کے ساتھ شروعات کرتے ہیں آج کے کارکرم کی, جہاں ہمیشہ کی طرح شامل ہوں گے دیش اور دنیا کے مکھیہ سماچار, موسم کا حال, آج کا اتہاس اور کچھ بے حد خاص ہستیوں سے جڑی جانکاریاں جن کا آپ سے ہے سروکار. کارکرم آج سویرے کے اس انک کے ساتھ میں ہوں آپ کی ہوسٹ اور دوست جیا بھارتی, اور میرے ساتھ ہے میری کو ہوسٹ تنوی کھرانا. ہیلو تنوی.
1: Hello Jaya, good morning and a very warm welcome to all our listeners tuned into Akashwani FM Gold on 100.1 MHz and the entire Akashwani network. Well, Jaya has already introduced you to our daily news magazine program Aaj Savere, and this is going to be a very special program because we have a lot of updates for all of you, be it national or international news, metro city updates, some historical information related to this particular day, that is 30th of May, and today is Saturday. So just want to wish you all a very happy Saturday. The weekend is here, I'm sure you have plans and you are going to enjoy it to its fullest. So let's begin with our program and especially the news headlines. President of Myanmar U Min Aung Hlaing will arrive at Gaya in Bihar this morning on a 5-day visit to India. He will be accompanied by a high-level delegation comprising several cabinet ministers, senior officials and business leaders. This will be the first visit of President U Min Aung Hlaing to India in his current capacity. At Gaya, the President of Myanmar will offer prayers at the Mahabodhi Temple and also at Sujata Temple. President U Min Aung Hlaing will arrive in New Delhi later in the day. He will meet External Affairs Minister Dr. S. Jaishankar this evening. And tomorrow, the Myanmar President is expected to participate in Myanmar-India Business Forum. On Monday, President U Min Aung Hlaing will hold discussions with the Prime Minister Narendra Modi on further strengthening the historical and civilizational ties between the two countries. Briefing media in New Delhi yesterday, External Affairs Ministry spokesperson Randhir Jaiswal said that all the issues that form part of the gamut of relations between Myanmar and India will come up for discussions during the meeting between the two leaders. He further stated that India looks forward to welcoming the President of Myanmar.
0: और प्रमुख खबरों में बात करते हैं स्वास्थ्य की, जहां स्वास्थ्य और परिवार कल्याण मंत्रालय ने राष्ट्रीय परिवार स्वास्थ्य सर्वेक्षण के छठे चरण के आंकड़े कल जारी किए. इसके अनुसार मातृ और शिशु स्वास्थ्य, पोषण तथा वित्तीय सुरक्षा में भारत की तीव्र प्रगति हुई है. सर्वेक्षण के अनुसार संस्थागत प्रसव 88.6% से बढ़कर 90.6% हो गए हैं. सर्वेक्षण में कहा गया है कि भारत की कुल प्रजनन दर 2 पर बनी हुई है. बच्चों को लगे टीके राष्ट्रीय परिवार नियोजन कार्यक्रमों के निरंतर प्रभाव प्रदर्शित करते हैं. सर्वेक्षण में महिलाओं के डिजिटल समावेशन और वित्तीय सशक्तिकरण में निरंतर प्रगति हुई है. इसमें कहा गया है कि इंटरनेट का उपयोग करने वाली महिलाओं की संख्या लगभग दोगुनी होकर 64.3% पर पहुंच गई है. सर्वेक्षण में यह भी कहा गया है कि आयुष्मान भारत और विस्तारित स्वास्थ्य सुरक्षा पहलों ने स्वास्थ्य सेवा में वित्तीय सुरक्षा मजबूत की है.
1: The government has asked public sector oil marketing companies to set up liquefied petroleum gas LPG reserves for at least 30 days as West Asia conflict persists disrupting global energy supplies. Joint Secretary at the Ministry of Petroleum and Natural Gas, Sujata Sharma, stated this while talking to the reporters yesterday.